0: AECC Global.
1: अस्ट्रेलिया, यूके, यूएसए, न्यूजीलैंड, कनाडा लगायत अन्य देशहरुमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC Global. AECC Global.
0: Certified counselors.
1: IELTS, PT and Duolingo preparation.
0: No service charge, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
1: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ
0: फोन 056-590019
2: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय ऱ्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 98457-28156।
0: अहिले 11 बजेको छ।
3: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
5: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
5: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
5: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
5: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर, फोन 98550-33338, 97055-33338 र 97055-33349। सिप सिकौँ, सफल बनाऊ।
7: All right.

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचेकै
1: इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी, भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556951474, मोबाइल 98550555934,

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, फर्टिलिटी होप लाइन 01-597-06-11।
1: सोफा हब चितवन,
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ। सोफा हब चितवन,
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
2: हामी सोफाहरू यस कारण दिन सक्छौँ सुपथ मूल्यमा,
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
2: उच्च गुणस्तरको काठ, फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
1: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
1: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
2: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98-457-28-156, 98-513-15-504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा। सोफा हब चितवन, सोफा हब चितवन।
3: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल,
4: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल।
3: Certified counselors,
4: IELTS, PT and Duolingo preparation,
3: no service charge, साथै उत्कृष्ट visa success rate भएको
4: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
3: फोन 056-59-0019।
4: ACC छ त विश्वास।

0: लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौँ वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
1: टिकटको पैसा लाग्ने छैन,
0: औषधिमा 15% छुट,
1: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
0: रगत दिसा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
1: पायल्स र फिस्टुलाको छार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
0: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
1: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़, चितवन। सम्पर्क नम्बर 9849181130, 9811883141।
2: Synergy FM 91.6 MHz.

0: Mania. Extreme energy drink.
1: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98555509034।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557 98550 77169।
4: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के सिकाउँछ त त्यहाँ?
5: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
4: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
5: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
5: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
4: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर। फोन 98550 33338, 97055 33338 र 97055 33349। सिप सिकौ, सफल बनाऊ।

0: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
1: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्याण्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
0: Certified counselors,
1: IELTS, PT and Duolingo preparation.
0: No service charge, साथै उत्कृष्ट visa success rate भएको
1: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
0: फोन 0565900019।
1: ACC छ त विश्वास छ।

0: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
1: अस्ट्रेलिया UK USA न्यूजील्याण्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल
0: सर्टिफाइड काउन्सलर्स
1: IELTS PT एन्ड ड्युओलिङ्गो प्रिपरेशन
0: नो सर्भिस चार्ज साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
1: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ
0: फोन 0565900019
1: ACC छ त विश्वास छ
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
3: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0556951474 मोबाइल 98550504
5: टाइम चेक
0: अहिले 12 बजेको छ

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै। आज 40 भन्दा बढी जिल्लामा बाढीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो। सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै, गएको वर्ष 58 अर्ब बराबरको लगानी प्रतिबद्धता। चीनको छिङताओमा मालवाहक जहाजमा आगलागी 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनबिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पुरा खबर। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको

बाढी आउने जोखिम कायमै रहेको उहाँले बताउनुभयो। ढुङ्गा खोला महाकुलुङ र सुतान हुँदै धुसकोशी नदीमा मिसिन्छ। त्यसरी ढुङ्गा हुङ्गा तथा रूपकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अप्नाउन भनेको छ। यसैबीच आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, शङ्खुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरका साथै रामेछाप, दोलखा, काभ्रे, काठमाडौँ उपत्यकाका तिनवटै जिल्ला सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, मकवानपुर, चितवन र नवलपरासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ्न सक्ने सम्भावना छ। यसै गरी रूपन्देही, पाल्पा, तनहुँ,

अनुसार यी जिल्लामा बाढीको आकस्मिक जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको टिमुरे क्षेत्रमा सिसी क्यामेरा जडान गरी नदीको निगरानी पनि सुरु गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ 4,800 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार हुन्छ।

विदेशी उद्योग तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रुपियाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1116 वटा परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 वटा परियोजना रहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा

0: जोन्सन इन्स्टिच्युट
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
0: सरकारी अस्पतालको शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ।
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
0: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943353555।
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।

0: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-06-11
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 98-457-28-156 98-513-15-504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
3: प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भुटेकोसी बाढीपछि खोज उद्धार राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजिल्याण्डका नागरिक सहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजिल्याण्डले उपलब्ध गराएको 20 लाख न्युजिल्याण्ड डलर बराबरको मानवीय सहायताका निमित्त प्रधानमन्त्रीले लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री लक्सनले नेपालले भोग्नु परेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्युजिल्याण्ड सरकार तथा त्यहाँका नागरिकका तर्फबाट संवेदना र एकजुटता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका 9 को पूर्व पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान मध्य प्रदेश 01-03-0-55-79 नम्बरको कारमा अचानक आगलागी भएको

विदेशको खबर। चीनको पूर्वी तटीय सहर छिङताओको पानी जहाज मर्मत केन्द्रमा राखिएको विदेशी मालवाहक जहाजमा ठुलो आगलागी हुँदा 25 जनाको ज्यान गएको छ। घटनामा 5 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार हिजो झण्डै

तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले थुनिएको सुलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, आज 40 भन्दा बढी जिल्लामा बाढीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो, सुनतोलाको 3,01,000 रुपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको वर्ष विदेशी लगानीकर्ताबाट 58 अर्ब बराबरको प्रतिबद्धता। चिनको चिन्तामा मालवाहक जहाजमा आगलागी 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनबिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्थे। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
5: सोफा हब चितवन,
6: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
5: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
6: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
5: आफ्नै कारखाना र सोरुम एकै ठाउँमा।
6: उच्च गुणस्तरको काठ, फोम र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
5: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
6: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
5: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
6: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98-457-28-156, 98-513-15-504।
5: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
7: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
8: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
8: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ।
7: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
8: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554-94-333-493-555।
7: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
10: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
11: अस्ट्रेलिया युके युएसए न्यूजील्याण्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल
10: Certified counselors,
11: IELTS, PT and Duolingo preparation.
10: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
11: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ.
10: Phone 056-590019.
11: ACC छ त विश्वास छ.

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास छ।
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
4: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
3: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
4: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
4: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557 98550 77169।
5: सोफा हब चितवन,
6: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
5: खरीद एक पटक, वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
6: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
5: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
6: उच्च गुणस्तरको काठ, फोम र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
5: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
6: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
5: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
6: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 98457 28 156, 98513 15504।
5: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होपलाइन 01-597-0611
1: मोनिका जी ए मोनिका जी सुन्नुस् त
2: हजुर सर
1: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो कुनै कम्प्लेन नहोस्
2: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर तपाईँ ढुक्क हुनुहोस्
3: विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना लग्जरियस बेडरुम स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल किड्स स्विमिङ पुल नारायणी बीच क्याम्प सिटर बाथरुम भिआइपी मिटिङ रुम फेमिली ग्यादरिङ रुम टेरेस रेस्टुरेन्ट मिटिङ हल कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस् अशोका रिसोर्ट भरतपुर 29 दासढुङ्गा चितवन सम्पर्क नम्बर 97453 88819 98132 52214

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
3: 91.6 MHz मा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी FM चितवनको आवाज।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
4: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
3: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
4: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा।
4: लग्जरी, प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0 78 590 557, 98 550 77 169।
5: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ। हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन। ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
6: पर्ख दीपक,
5: किन
6: अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो? पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयु सेवा उपलब्ध गराइन्छ।
8: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर

0: मौलाकाली केबल कारले
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी पाँचै मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
0: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौलाकाली
1: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
0: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
2: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
3: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
2: हो र कहाँबाट नि
3: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
2: के सिकाउँछ त त्यहाँ
3: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
2: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
3: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
2: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
3: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
2: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98550333338 97055333338 र 97055333349 सिप सिकौ सफल बनाऊ

0: 91 10.6 मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550504।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
7: टिकटको पैसा लाग्ने छैन,
6: औषधिमा 15% छुट,
7: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
6: रगत, दिशा, पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
7: पायल्स र फिस्टुलाको छार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
6: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजे बेलुका 5 बजेसम्म।
7: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181183141।
8: हेरी माल, विदेशबाट आएपछि पहिलो चोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो। भने जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
9: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्स भित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
8: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
7: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ, मोबाइल नम्बर 98450775535, प्रोप्राइटर रत्नलाल गोतामे। लोकमान प्लाजा, लोकमान प्लाजा, लोकमान प्लाजा,
5: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
7: लोकमान प्लाजा, लोकमान प्लाजा,
5: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
7: लोकमान प्लाजा,
5: लोकमान प्लाजा, लोकमान प्लाजा, मिलन रोड, नारायणगढ। फोन नम्बर 0656520212।
6: सोफा हब चितवन,
7: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ।
10: सोफा हब चितवन।
11: खरीद एक पटक, वारंटी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
10: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
11: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
10: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
11: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
10: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
11: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
10: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 9847528156, 9853155504।
11: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा। सोफा हब चितवन, सोफा हब चितवन।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होपलाइन 01-597-06-11
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौं सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 98-457-28-156 98-513-15-504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन

0: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
1: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
2: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: वातानुकूलित हल र डिलक्स रूम,
2: हात्ती ढुङ्गा तथा जीप सफारी,
1: स्विमिङ पुल,
2: थारू सांस्कृतिक नृत्य,
1: अर्गानिक खाना र नास्ता,
2: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
0: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोरी जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564456, मोबाइल 98024939321।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034।
5: अहिले 2 बजेको छ।
6: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अफ फ्रेस बेकरी इन टाउन, साथै
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
9: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
8: हो र, कहाँबाट नि?
9: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
8: के सिकाउँछ त

0: विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: 96.6 MHz चितवनको आवाज
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन

0: नमस्कार, सिनर्जी एफएम 91.6 मेगाहर्ज, इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म पूजा लम्साल। शुरूआतमा अहिलेसम्मका प्रमुख प्रसंग। सरकारले रासायनिक मल डीएपीको बिक्री रोक्यो, कार्यविधि नै निलम्बन। अस्पतालमा भर्ना नली, फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन। बाढी पीडित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। 4 जना औद्योगिक व्यवसायसँग प्रधानमन्त्री शाहले छलफल गर्दै। चितवनमा गुडिरहेको कारमा आगो लाग्दा मृत्यु भएका पुरुषको पहिचान खुल्यो। सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई 5.5 वर्ष कैद सजाए। 18 शिखर सम्मेलनका लागि भारतमा सार्वजनिक विधा, सुरक्षा व्यवस्था कडा। अमेरिकामा H1B भिसा होल्डरलाई 60 दिनको छुट हटाउने प्रस्ताव। र काठमाडौँमा जारी नेपाल भलिबल लिगको फाइनल प्रवेशका लागि आज कर्णाली र काठमाडौँ भिड्दै।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976997 र 9805296997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
2: Your trusted comfort partner for every season. Viera Air Condition.
0: अब हालचाल विस्तारमा। सरकारले अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपीको बिक्री वितरण स्थगित गरेको छ। नजिकै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दावी गरेको छ। मन्त्रालयको कृषि विकास महाशाखा अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले 16 भदौमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनलाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ। मन्त्रालयका माटो विज्ञ रजनीश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण होर्मुज नाका बन्द भएको उल्लेख छ। सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा अवरोध आई फोर्स मेजरको अवस्था सिर्जना भएको मन्त्रालयको दावी छ। खरिद सम्झौता भइसकेको डीएपी मल समयमै आपूर्ति गर्ने अवस्था कमजोर देखिएको हुँदा गहुँ बालीका लागि डीएपी मलको कमी हुन सक्ने अवस्थालाई

0: मध्यनजर गरी हाललाई डिएपी मलको बिक्री वितरण स्थगित गर्ने निर्णय भएको छ। मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक विष्णु प्रसाद पोखरेलले धानबारीलाई अहिले युरिया मल मात्र आवश्यक पर्ने भएकाले डिएपी मल गहुँको लागि जोगाएर राखिएको दावी गर्नुभएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालबारे भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न छानबिन टोली गठन गरी परिचालन गरिसकिएको जानकारी दिनुभएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री मेहताले घटना सार्वजनिक हुने बित्तिकै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय एथिकल कमिटी र मन्त्रालयको एघारौं तहका क्युरेटिभ डिभिजन प्रमुख डाक्टर पवन राईमाझी समिति संयुक्त टोली गठन गरिएको जानकारी दिनुभएको छ। उक्त छानबिन टोलीलाई तत्काल सत्य तथ्य पत्ता लगाउन राजविराज पठाइएको र टोलीले त्यहाँ जाँचबुझ गरिरहेको उहाँले बताउनुभयो। उहाँले स्वास्थ्य कर्मी अस्पताल प्रशासन नर्सिङ वा पारा मेडिक्स जो सुकैको गल्ती वा कमजोरी देखिए पनि मन्त्रालयले निर्मम भएर कानूनी कारवाही अघि बढाउने प्रतिबद्धता जनाउनु भएको छ। बैठकमा सांसद राजेन्द्र रमेश मल्लले गजेन्द्र नारायण सिंह अस्पताल संघीय सरकार मातहतका अस्पताल भएकाले त्यहाँ घटेको गम्भीर घटनाप्रति मन्त्री र सचिवको प्रत्यक्ष नैतिक जिम्मेवारी लिनुपर्ने बताउनु भएको थियो। उहाँले आगामी दिनमा सरकारी अस्पतालहरूमा यस्ता अमानवीय घटना दोहोरिन नदिन मन्त्रालयसँग के कस्ता योजना र ठोस प्रतिबद्धता छन् भने स्पष्ट पार्न माग समेत गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला बाल बालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरूमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति आकृति अवस्थीका अनुसार शुक्रबार आज बसेको समितिको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको हो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन दबाव र झुटा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर टिमुरी कट्टे खोला स्याफ्रोबेसी हाकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले चारजना उद्यमी तथा व्यवसायहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री शाहले उद्योगी तथा व्यवसाय विनोद चौधरी पवन गोल्यान उमेश श्रेष्ठ र चन्द्र ढकालसँग छलफल गरिरहनु भएको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या लगानीको वातावरण रोजगारी सृजना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायसहित छलफल हुने बताइएको छ। सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहनेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवच शाहले सो प्रतिवेदन पेश गर्नुभएको हो। नेपालको संविधानको धारा 294 संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ। चितवनको भरतपुर महानगरपालिका 9 स्थित बसन्त चोकमा इभी कारमा आग लागे हुँदा जलेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब 6 बजे पूर्व पश्चिम राजमार्गको बसन्त चोक स्थित सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश 01-03-55-79 नम्बरको इभी कारमा आग लागि भएको थियो। कार गुडिरहेकै अवस्थामा आग लागि भएको स्थानीयले बताएका छन्। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एकजना पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले अनुसन्धानका क्रममा मृतकको पहिचान खुलेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपदेशक डिएसपी चन्द्रभूषण यादवका अनुसार आग लागिमा परेर कार चालक अमर पराजुली रहेका छन्। प्रहरीका अनुसार उनी नारायणी विद्या मन्दिर शिवघाटका पूर्व सञ्चालक समेत हुन्। पराजुली आज बिहान कार चलाएर हेटौँडाबाट भरतपुरतर्फ निस्किनु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ। चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन नवलप्रासी बर्दखार सुस्ता पूर्व मकवानपुर बारा परसा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 घण्टा बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल काला खेतीले चितवनको बाबा साई बाबा नेपाल ग्यास गण्डकी नवलप्रासी पत्रकार संस्था पूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक 2 सिफ्टमा 15,000 सिलिन्डर बोटलिङ गरिरहेको जानकारी दिनुभयो। उक्त प्लान्टले 24 बोटलिङ उपकरणबाट 1 मिनटमा 24 सिलिन्डर भरिरहेका छन्। धनुषाको नोबेल बाराको 1NL जगदम्बा लियो अम्बर ग्यास वर्षाको सुपर मनोज मकवानपुरको सहारा ग्यास र नवलप्रासीको चण्डेश्वरी ग्यासले बोटलिङ गराएर सिलिन्डर उपत्यका पठाइरहेका छन्। उक्त उद्योगले दैनिक 10,000 हाराहारी सिलिन्डर भरेका छन्। तीमध्ये आधा स्थानीय बजारमा बाँकी काठमाडौँ पठाइरहेको बताइन्छ। काला खेतीले ट्रक व्यवस्थापनदेखि बुलेटमा ग्यास मगाएर बोटलिङ गरेर बजार पठाउनेसम्मको काममा सबै उद्योगी लागिरहेको बताउनु भएको छ। दैनिक उपत्यकामा 40,000 सिलिन्डर माग हुने गरेकामा अहिले करिब 1,00,000 सिलिन्डरको माग रहेको छ। बुधबार 53,469 सिलिन्डर पठाइएको थियो। यो संख्या दैनिक तलमाथि हुने गरेको छ। सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक इच्छा राज तामाङलाई 5 वर्ष 6 महिना कैद तोकिएको छ। जिल्ला अदालत काठमाडौँले बिहिबार तामाङसित प्रतिवादीहरूलाई ठगी तथा संगठित अपराध कसुरमा सजाय निर्धारण गरेको हो। न्यायाधीश कृत बहादुर बोहराको इजलासले भदौ 11 गते ठगी र संगठित अपराधको कसुर ठहर गरेको थियो। बिहिबार भने प्रतिवादीहरूलाई कैद र जरिवाना सजाय तोकेको हो। अदालतले तामाङलाई 5 वर्ष 6 महिना कैद र 50,000 रुपियाँ जरिवाना तोकेको छ। उनी सहित अन्य प्रतिवादीहरू विरुद्ध 5,67,55,24,397 रुपियाँ बिगो कायम गरेको थियो। यो बिगो दामा शाहीले भाग गरी असुल गर्न पनि अदालतले आदेश दिएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग, ब्रिक्स शिखर सम्मेलनका लागि नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। भारतमा भोलिदेखि 18 ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा जलवायु परिवर्तन विरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने जनाइएको छ। यसैबीच प्रमुख सड़कमा ब्यारिकेड, जाँच स्थल र ट्राफिक प्रतिबन्ध लगाइएको छ भने हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले आवागमन सहज बनाउन सार्वजनिक विधा समेत दिएको छ। सरकारी कार्यालय, विद्यालय तथा धेरै निजी व्यवसाय बन्द गरिए पनि कार्यालय जाने कर्मचारी, डेलिभरी चालक र दैनिक ज्यालादारीमा काम गर्नेहरूका लागि प्रतिबन्धले समस्या थपेको छ। सड़क बन्द तथा मार्ग परिवर्तनका कारण छोटो दूरीको यात्रा पनि लामो बनेको र कतिपय क्षेत्रमा ट्याक्सी भाडा बढेको बासिन्दाले बताएका छन्। यसैबीच ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुतिन भारत आइपुग्नु भएको छ। यसैबीच चिनिया राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजिस्कियान लगायत नेताहरू शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ। ब्रिक्समा अहिले 11 देश सदस्य छन्। समूहले विश्वको करिब आधा जनसङ्ख्या तथा विश्वव्यापी ऊर्जा स्रोत र आर्थिक उत्पादनको ठूलो हिस्सा प्रतिनिधित्व गर्छ। विकासोन्मुख देशहरूको भूमिका बढाउने उद्देश्यले ब्रिक्सले पश्चिमी नेतृत्वको विश्व व्यवस्थाको विकल्पका रूपमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ। ट्रम्प प्रशासनले अमेरिकामा जागिर गुमेपछि नयाँ जागिर वा नयाँ स्पोन्सर खोज्न पाइने 60 दिनको छुट सुविधा हटाउने प्रस्ताव गरेको छ। यस प्रस्तावमा H-1B भिसामा काम गर्ने दक्ष कर्मचारीहरू पनि समेटिएका छन्। बिहिबार सार्वजनिक गरिएको एक सरकारी सूचनामा यो जानकारी दिएको छ। अमेरिकी होमल्यान्ड सेक्रेटरीले फेडरल रजिस्टरमा प्रकाशित गरेको प्रस्तावित नियम अनुसार H-1B र अन्य अस्थायी वर्क भिसा होल्डरहरूले जागिर सकिने बित्तिकै अमेरिका छाड्नुपर्नेछ। यस कदमले ठूलो संख्यामा विदेशी कर्मचारीहरूमा निर्भर भएका ठूला अमेरिकी टेक कम्पनीहरूलाई असर पर्न सक्छ। जनवरी 2025 सत्तामा फर्किएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले कानूनी आप्रवासनलाई सीमित गर्न यो नयाँ प्रयास गर्नुभएको हो। उहाँको प्रशासनले दक्ष विदेशी कर्मचारीहरूका लागि भिसा शुल्क बढाउने निर्णय पनि गरेको थियो। यसबाहेक नयाँ ट्रेनिङ प्रोग्राम लागू गर्ने क्रममा विश्वभरका अमेरिकी नियोगहरूमा इमिग्रेन्ट भिसा अपोइन्टमेन्टका अस्थायी रोक समेत लगाइएको छ। होमल्यान्ड सेक्रेटरीले आफ्नो प्रस्तावमा यस परिवर्तनबाट प्रभावित कम्पनीहरूको काममा केही असर पर्न सक्ने स्वीकार गरेको छ, तर ती पदहरूमा अमेरिकी कर्मचारीहरूलाई राख्न सकिने धारणा उसले व्यक्त गरेको छ। र अब खेल प्रसङ्ग, काठमाडौँमा जारी नेपाल भलिबल लिग एनबिएलको फाइनल प्रवेशका लागि कर्णाली शिवराज र काठमाडौँ रेड्स भेट्दैछन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कपडा हलमा हुने खेल साँझ 6 बजे सुरु हुनेछ। कर्णाली दोस्रो र काठमाडौँ तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न लागेका हुन्। यो खेलको विजेताले उपाधिका लागि अन्नपूर्ण स्पाइकरसँग खेल्नेछ। बिहिबार भएको खेलमा अन्नपूर्णले सगरमाथा स्मासर्सलाई 3-1 सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। बिहिबार भएको खेलमा मधेस वारियर्सलाई 3-1 सेटमा हराउँदै कर्णालीले प्लेअफमा स्थान बनाएको हो। कर्णालीले 4 खेलमा जित र 1 खेलमा हार भोग्दै 11 अङ्क सहित दोस्रो स्थानमा रहेको छ। अर्को खेलमा खप्तरलाई 3-2 सेटमा हराउँदै काठमाडौँले कर्णालीसँगको भेट पक्का गरेको थियो। समान 4 खेलमा जित र 1 खेलमा हार भोगेको काठमाडौँ 10 अङ्कमा रहँदै तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो। फाइनल खेल भोलि शनिबार हुनेछ। जाँदा जाँदै अहिलेसम्मका प्रमुख प्रसङ्ग पुनः एकपटक। सरकारले रासायनिक मल डिएपीको बिक्री रोक्यो, कार्यविधि नै निलम्बन। अस्पतालमा भर्ना नलिई फुटपाथमा परिस्थिति घटनाको छानबिन गर्न टोली गठन। बाढी पीडित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन। चारजना उद्योगी व्यवसाय संघ प्रधानमन्त्री शाहले छलफल गर्दै। चितवनमा गरिरहेको काममा आगो लाग्दा मृत्यु भएका पुरुषको पहिचान खोल्यो। सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई 5.5 वर्षको कैद सजाए। 18 ब्रिक्स शिखर सम्मेलनका लागि भारतमा सार्वजनिक विदा, सुरक्षा व्यवस्था कडा। अमेरिकामा H-1B भिसा होल्डरलाई 60 दिनको छुट हटाउने प्रस्ताव। काठमाडौँमा जारी नेपाली भलिबल लिगको फाइनल प्रवेशका लागि आज कर्णाली र काठमाडौँ भेट्दै अवस्था। सिनर्जी एफएम 91.6 MHz, इन्टरनेट अनलाइनको synergyfm.com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हालचालबाट बिदा हुन्छौँ। नमस्कार।
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
2: जाड होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
1: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025967997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
2: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
1: Your trusted comfort partner for every season. Vera Air Condition.

0: Synergy FM 91.6 MHz.
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
2: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
1: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 9

0: koyle ponija. Extreme energy drink.
1: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौँ वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
2: टिकटको पैसा लाग्ने छैन,
1: औषधिमा 15% छुट,
2: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
1: रगत दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
2: पाइल्स र फिस्टुलाको छार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
1: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181120, 98181883141। विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
3: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल। एईसीसी ग्लोबल
2: सर्टिफाइड काउन्सलर्स,
3: आईएलटीएस, पीटी एन्ड ड्युलिङ्गो प्रिपरेशन,
2: नो सर्भिस चार्ज, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
3: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
2: फोन 056590019।
3: एसीसी छ त विश्वास छ।

0: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसला ज्ञान मसला।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त
3: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556 595 174, मोबाइल 98 550 50 934।

0: Listeners FM 91.6 MHz.
1: हे रिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो। खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने। कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट?
2: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
1: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
3: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
4: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98457735, प्रोप्राइटर रत्नलाल कोतामे।
5: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ
6: हराभरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
5: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
6: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
5: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
6: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785955 98550 77169।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लाग्थ्यो, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0565951174, मोबाइल 98550509034।
10: जय माता मौला काली।
5: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
12: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
12: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
11: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
12: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943333 4935555।
11: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ। हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन। ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
14: पर्ख दीपक,
13: किन
14: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
13: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
15: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
16: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 0564938117, 0564938211, 0564938401 र 0564938514, मोबाइल नम्बर 98442096।
17: सिनर्जी FM 91.6, चितवनको आवाज।
18: गरिमा
19: भन,
18: चलचित्र परदेशीको गीत सुन्छस्?
19: सुनौ न त।
18: ल, त पनि गा है त।

0: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 98457 28156।
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मज्जा सिसई पार्कमा।
3: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: वातानुकूलित हल र डिलक्स रुम,
3: हात्ती ढुङ्गा तथा जीप सफारी,
2: स्विमिङ पुल,
3: थारू सांस्कृतिक नृत्य,
2: अर्गानिक खाना र नास्ता,
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
1: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056-562-456, मोबाइल 98024-9931।
4: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
5: पर्ख दीपक,
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
7: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
8: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल,
9: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल। एईसीसी ग्लोबल
8: सर्टिफाइड काउन्सलर्स,
9: आईएलटीएस, पीटी एन्ड ड्युलिङ्गो प्रिपरेशन,
8: नो सर्भिस चार्ज, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
9: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ,
8: फोन 056-590019।
9: एसीसी छ त विश्वास।
10: टाइम चेक
11: अहिले 3 बजेको छ।
12: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
13: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
11: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
13: हो र, कहाँबाट नि?
11: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
13: के सिकाउँछ त त्यहाँ?
11: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
13: असाध्यै राम्रो रहेछ, तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
11: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
13: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
10: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
13: म पनि जोइन गर्छु।

0: मोनिकाजी, ए मोनिकाजी, सुन्नुहोस् त।
1: हजुर सर।
0: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ। राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
1: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्ट म व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
2: हाम्रा विशेषताहरू, सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरुम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरुम, भिआइपी मिटिङ रुम, फेमिली ग्यादरिङ रुम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट, भरतपुर 29 दासडुङ्गा चितवन। सम्पर्क नम्बर 97453 88819 98132 52214।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
3: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: वातानुकूलित हल र डिलक्स रूम,
3: हात्ती ढुङ्गा तथा जीप सफारी,
2: स्विमिङ पुल,
3: थारू सांस्कृतिक नृत्य,
2: अर्गानिक खाना र नास्ता,
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
1: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056-562-456, मोबाइल 98024-2931।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: 91.6 मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।

0: काका के भो एकदमै असजिलो गरी हिँड्नु भएको छ त?
1: के भन्नु बाबु, ढाड दुखेर मर्नै लागेको छु।
0: अनि उपचार गर्नु भएन त?
1: अस्पताल क्लिनिक कोही बाँकी राखेको छैन, सबै ठाउँमा उपचार गराइसके। विषय हुनु त कता हो कता, बिसको उन्नाइस भएको छैन। म त हैरानै भइसके बाबु यो ढाडको समस्याले।
0: हैट काका पनि, तपाईँ आजै नारायणगढको पोखरा बस पार्कमा रहेको हिमालय आयुर्वेद क्लिनिकमा गइहाल्नुहोस् त। त्यहाँ त वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा ढाड कम्मरको दुखाइ, घुँडाको दुखाइ, हड्डी खिएको, नसा च्यापिएको, बात, युरिक एसिड, साइटिका, प्यारालाइसिस, हात खुट्टा पोल्ने, झमझमाउने जस्ता समस्याहरूको आयुर्वेदको विशिष्ट चिकित्सा पञ्चकर्म, अग्निकर्म एवं मर्म चिकित्सा विधिबाट सफल उपचार गरिन्छ नि।
1: ए हो र बाबु, एकचोटि मलाई क्लिनिकको ठेगाना फेरि राम्ररी बताइदेऊ त, म आजै जान्छु।
0: नारायणगढमा पोखरा बस पार्कको मेन रोडमै हिमालय आयुर्वेद क्लिनिक छ नि काका, बरु सम्पर्क नम्बर पनि टिपी राख्नुहोस् न।
1: भन्नुहोस् त बाबु।
0: 98419181131 र 98181883141।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: जय माता मौला काली
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
2: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
4: Synergy FM 91.6 MHz.

0: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
1: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
0: Certified counselors,
1: IELTS, PT and Duolingo preparation.
0: No service charge, साथै उत्कृष्ट visa success rate भएको
1: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
0: फोन 0565900019।
1: ACC छ त विश्वास।

0: 24 hours with you.
1: Whoa, ल ल क्यामेराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन ल ल ल तुरन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
2: पर्ख दीपक
1: किन
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
1: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
3: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
4: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817 056-493-211 056-493-401 र 056-493-514 मोबाइल नम्बर 98-44-20-96-31
5: मोनिकाजी ए मोनिकाजी सुन्नुहोस् त
6: हजुर सर
5: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो कुनै कम्प्लेन नहोस्
6: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर तपाईँ ढुक्क हुनुहोस्
7: हाम्रा विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना लग्जरियस बेडरुम स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल किड्स स्विमिङ पुल नारायणी बीच क्याम्प सिटर बाथरुम भिआइपी मिटिङ रुम फेमिली ग्यादरिङ रुम टेरेस रेस्टुरेन्ट मिटिङ हल कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस् अशोका रिसोर्ट भरतपुर 29 दासडुङ्गा चितवन सम्पर्क नम्बर 97-453-88-119-98-132-52-214
8: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
9: पहिला मलाई विश्वास लाग्छ यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
10: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 056-595-1974 मोबाइल 98-550-50-934

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
3: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: वातानुकूलित हल र डिलक्स रूम,
3: हात्ती ढुङ्गा तथा जीप सफारी,
2: स्विमिङ पुल,
3: थारू सांस्कृतिक नृत्य,
2: अर्गानिक खाना र नास्ता,
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
1: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564456, मोबाइल 9804249321।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार।

0: तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
2: सोफा हब चितवन,
3: गुणस्तरीय फर्निचर, सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ, सोफा हब चितवन।
2: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
3: हामी सोफाहरू यस कारण दिन सक्छौँ सुपथ मूल्यमा,
2: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
3: उच्च गुणस्तरको काठ, फोम र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
2: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
3: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
2: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
3: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोठीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457 28156, 98513 15504।
2: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा। सोफा हब चितवन, सोफा हब चितवन।
4: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
5: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
6: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: वातानुकूलित हल र डिलक्स रुम,
6: हात्ती, ढुङ्गा तथा जीप सफारी,
5: स्विमिङ पुल,
6: थारू, सांस्कृतिक नृत्य,
5: अर्गानिक खाना र नास्ता,
6: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
5: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
4: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी, गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564456, मोबाइल 98024939321।
7: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
8: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
7: Certified counselors,
8: IELTS, PT and Duolingo preparation,
7: no service charge, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
8: सन्त कोमल बिल्डिङ सहित चोक नारायणगढ।
7: फोन 0565900019।
8: ACC छ त विश्वास। पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलबार सम्बन्धी बिरामीहरू तथा बाथ रोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर, हिमालय आयुर्वेद क्लिनिकको 6ौं वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू,
7: टिकटको पैसा लाग्ने छैन,
8: औषधिमा 15% छुट,
7: आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
8: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
7: पायल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
8: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजे बेलुका 5 बजेसम्म।
7: शिविर हुने स्थान, हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ चितवन। सम्पर्क नम्बर 98419181130, 98181883141।

0: 91.6 MHz तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: लोकमान प्लाजा,
2: लोकमान प्लाजा,
1: लोकमान प्लाजा,
3: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
1: लोकमान प्लाजा,
2: लोकमान प्लाजा,
3: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
1: लोकमान प्लाजा,
2: लोकमान प्लाजा,
3: लोकमान प्लाजा मिलन रोड नारायणगढ फोन नम्बर 0656520212।
4: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
5: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मज्जा सिसई पार्कमा।
6: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: वातानुकूलित हल र डिलक्स रुम,
6: हात्ती ढुङ्गा तथा जीप सफारी,
5: स्विमिङ पुल,
6: थारू सांस्कृतिक नृत्य,
5: अर्गानिक खाना र नास्ता,
6: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
5: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
4: सम्पर्क सिसई पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564656, मोबाइल 98024939321।

0: Rico e Leponia.
1: Extreme energy drink.
2: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय ऱ्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्कु, फोन 98457 28156।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

वात्सल्य भरतपुर क्लिनिक, 24 कोठी भरतपुर, फर्टिलिटी होपलाइन 01 597 0611।

0: मगाउने साथ जसले सम्बन्ध गाँस ज्ञान मसला ज्ञान मसला।
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेको छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर। फोन 98550333638, 97055333338 र 97055333349। सिप सिकौँ, सफल बनाऊ।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156 9513155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अफ फ्रेश बेकरी इन टाउन, साथै
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के के सिकाउँछ त त्यहाँ?
5: एस

0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333 97055333 र 97055333 39। सिप सिकौँ, सफल बनाऊ।

0: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
1: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा
2: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
1: वातानुकूलित हल र डिलक्स रुम
2: हात्ती ढुङ्गा तथा जीप सफारी
1: स्विमिङ पुल
2: थारू सांस्कृतिक नृत्य
1: अर्ग्यानिक खाना र नास्ता
2: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
0: सम्पर्क सिसे पार्क भिलेज रत्नगर नौ चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 0656 564 56 मोबाइल 98024 2931

0: 96.6 MHz चितवनको आवाज
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन

0: नमस्कार, सिनर्ज एफएम 91.10 MHz इन्टरनेट अनलाइनको सिनर्ज एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म रोहन सुनार। शीर्षकहरू: भोटेकोसी बाढीमा परि मृत्यु हुनेको संख्या अहिलेसम्म 1350 पुग्यो, अझै 5000 भन्दा बढी सम्पर्कविहीन। सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीहरूबीच भेटवार्ता, आरोप लाग्दैमा व्यवसाय नथुन्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता। बन्द र समस्याग्रस्त सरकारी उद्योग निजी क्षेत्रलाई नै चलाउन दिने अर्थमन्त्री विभागलेको भनाई। सरकार आफैले उद्योग चलाउन थालेको भने निर्माण गरिएको भाषै गलत भएको दावी। प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन नपर्ने नेपाली काङ्ग्रेसका सभापति थापाको टिप्पणी। शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको भनाई। पुथी विद्रोहले यमनको रणनीतिक मुखा सहर कब्जा गरेको, सुरक्षा परिषदमा छलफल। छलफलमा यमनमा पछिल्लो समय बढेको सैनिक गतिविधि, हुथीका आक्रमण र त्यसबाट सर्वसाधारण तथा समुद्री यातायातबाट परेको असरबारे चिन्ता व्यक्त। र एसिसी प्रिमियर कपको उपाधिका लागि भोलि नेपाल र युएई भिड्दै।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 9805976797। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवन शैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
2: Your trusted comfort partner for every season. Viera Air Condition.
0: अब हालचाल विस्तारमा। भदौ 10 गते रसुवाको भोटेकोसी बारीबाट अहिलेसम्म 1385 जनाको सब संकलन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको सब भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको सब फेला परेको। काठमाडौँमा उपचारका क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार 85,130 जना सम्पर्कविहीन रहेका छन्। बाढीमा परेर 337 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोसी बाढीको आज 17 दिन खोज उद्धार तथा राहतको काम भइरहेको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ठकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन कल्याण सहभागी रहेका थिए। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गरेका थिए। छलफलका लागि व्यवसायी मिनबहादुर गुरुङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उनी उपस्थित भएनन्। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ठकालले प्रधानमन्त्री संघको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताएका छन्। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पुनः अभिभावकत्व लिने प्रतिबद्धता जनाएको ठकालको भनाइरहेको छ।

0: अर्थमन्त्री डाक्टर छोडी मुवागदेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाषै गलत भएको बताउनु भएको छ। अर्थमन्त्री वागले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको छ। उहाँका अनुसार गोरखाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डिडिए भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वागले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात् ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनुभयो। सप्तरीको राजविरास स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर सड़क पेटीमा एक महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्यूटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर छानबिन शुरू गरेको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। उहाँले घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको र उनीहरूमाथि छानबिन भइरहेको संसदलाई जानकारी गराउनु भयो। मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डाक्टर अजय शाह सहितको 5 सदस्यीय टोली राजविराज पुगिसकेको छ। उक्त टोलीमा स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डाक्टर पवनजङ रायमाझी पनि सहभागी छन्। यसका अतिरिक्त घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समेत छुट्टै छानबिन समिति गठन भइसकेको मन्त्री मेहताले जानकारी दिनुभएको छ। राजसभा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक धनबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गरिनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सामान्य आरोपको भरमा अहिलेसम्म 3 मन्त्री बर्खास्तमा परिसकेको भन्दै भ्रष्टाचारको आरोप लागेका आइजीपी कार्कीलाई पदबाट हटाउनुपर्ने माग राख्नु भएको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक धनबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक इलाका समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। खगेन्द्रले भन्नुभयो, यो सरकार कार्कीलाई बर्खास्त किन गरिरहेको छैन भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको उहाँले टिप्पणी गर्नुभयो। सभापति थापाले दुग्ध विकास संस्थान, हेटौडा कपडा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताउनुभयो। उहाँले सरकार आफैले उद्योग सञ्चालन गर्ने भन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा उहाँले जोड दिनुभयो। थापाले 2046 सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुल्ला उद्धार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण हुने उल्लेख गर्नुभएको छ। तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने उहाँको दावी रहेको छ। भोटेकुसी प्रभावितका लागि चीनले पठाएको 5 खेपको आकस्मिक राहत सामग्री काठमाडौँ आइपुगेको छ। राहत सामग्री बोकेर चिनिया जनमुक्ति सेना पीएलएको विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चीनले वायुसेनाको YB-1 कार्गो विमान आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले विज्ञान प्रविधि एवं नव प्रवर्धन मन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरे। चीन पठाएको राहत सामग्रीमा डिजिटल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, सब राख्ने फ्रिज, डीएनए परीक्षण उपकरण तथा रेन्जेट र जल उत्तार उपकरण समेत समावेश रहेका छन्। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनीलाई मात्र श्रमिक पठाउन दिने गरी अघि बढाइएको प्रक्रियामाथि सरकारले छानबिन अघि बढाएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजाने 25 मेन पावर कम्पनीको सूची सार्वजनिक गरेपछि उत्पन्न विवादका बीच युवा श्रम तथा रोजगार मन्त्रालयले ती कम्पनीमाथि स्थापनाकालदेखि हालसम्मको कारोबार समेत छानबिन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। मन्त्रालयले विभागलाई सूचीमा परेका 25 संस्थाको कारोबार र उनीहरूलाई मलेसिया पठाउने अधिकार प्राप्त हुनुको आधारबारे अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ। यसअघि मलेसियाले 25 म्यानपावर मार्फत मात्रै नेपालबाट श्रमिक लैजाने गरी सूची सार्वजनिक गरेको थियो। त्यसको चौतर्फी विरोध भएपछि सरकारले मलेसिया जाने श्रमिकको पूर्व स्वीकृति तथा प्रमाणीकरण प्रक्रियामै रोक लगाएको थियो। उनीहरूलाई रोक लगाएको बेला मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम ले थप 250 म्यान पावरलाई ती 25 सब एजेन्टको रूपमा राखेको थियो। तपाईँ यति बेला सिनर्जी एफएम 91.9 MHz इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com र टेनपी र मोबाइल एप्लिकेसन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचाल सुनिरहनु भएको छ। हामीसँग राष्ट्रिय अन्तर्राष्ट्रिय खेल प्रसङ्ग बाँकी नै छन्, त्यसअघि एकछिन विश्राम।
1: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0054943334955।
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: हेरिमाल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
4: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सहयोग मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
3: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
5: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
6: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ़। मोबाइल नम्बर 9845577535, प्रोप्राइटर रत्नलाल गोतामे।
7: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
8: पर्ख दीपक,
7: किन
8: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
10: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 0564938 17, 0564938211, 0564938401 र 0564938514, मोबाइल नम्बर 9844206913।
11: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
12: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा। विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
13: वातानुकूलित हल र डिलक्स रूम,
12: हात्ती ढुङ्गा तथा जीप सफारी,
13: स्विमिङ पुल,
12: थारू सांस्कृतिक नृत्य,
13: अर्गानिक खाना र नास्ता,
12: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
13: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
14: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोरी जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656-564-56, मोबाइल 98-024-9931।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
16: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
15: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853151504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
3: विश्रामपछि पुनः स्वागत छ हालसालमा बाँकी प्रसङ्ग र सुवाको भोटे कोशी क्षेत्रमा आएको विनाशकारी बाढी र विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोसाक दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ अधिवक्ताहरू समरराज अर्याल पूर्णबहादुर साउद गोविन्द राजा परियार र विष्णु वर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना पोसाक दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् रिटमा ग्रीन आर्मी नेपालका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय गृह मन्त्रालय रक्षा मन्त्रालय नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल समाज कल्याण परिषद काठमाडौँ जिल्ला प्रशासन कार्यालय गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाइएको छ लगातार दुई दिन घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले बढेको छ शेयर बजार परिसूचक निफ्टी आज 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा छरेको छ यसलाई फेरि एकपटक सुन्नुहोला शेयर बजार परिसूचक निफ्टी आज 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको छ आज सबै समूहको शेयर बढेकोमा जलविद्युत लगानी र जिन निर्जीवन बिमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको हो यमनमा इरान समर्थित हुती विद्रोहीले रणनीतिक बन्दरगाह सहर मोखामाथि नियन्त्रण गरेपछि राष्ट्रसङ्घ सुरक्षा परिषदमा यमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ हुतीले लाल सागरको तटीय क्षेत्रमा रहेको मोखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने बाब एल मन्देव जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ मुखा बाब एल मन्देवबाट झण्डै 80 किलोमिटरको दूरीमा रहेको छ यमनी सरकारी सैन्य स्रोतका अनुसार हुथी लडाकुहरू लाल सागरका हानिस द्वीपतर्फ समेत अघि बढेका छन् हुथीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढाएको कतारी सञ्चार माध्यम अल जजिराले जनाएको छ हालसालमा एउटा खेल प्रसङ्ग नेपालले एसएससी प्रिमियर कपको उपाधिका लागि शनिबार चिर परिषद प्रतिद्वन्दी युएईको सामना गर्ने भएको छ खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान 7:15 सुरु हुनेछ नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन् नेपाल सन् 2023 र युएई गत संस्करणको च्याम्पियन हुन् यो खेलको विजेताले एसएससी एसिया कपमा स्थान बनाउनेछ त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन् भोटेको प्रसङ्ग पुनः एकपटक भोटेको बारीमा परे मृत्यु हुनेको संख्या अहिलेसम्म 1385 पुग्यो अझै 5000 भन्दा बढी सम्पर्कविहीन सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीहरूबीच भेटवार्ता आरोप लाग्दैमा व्यवसाय नथुन्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता बन्दर समस्याग्रस्त सरकारी उद्योगी निजी क्षेत्रलाई नै चलाउन दिने अर्थमन्त्री वागलेको भनाई सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको दावी प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन नपर्ने नेपाली काङ्ग्रेसका सभापति थापाको टिप्पणी शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको भनाई पोथी विद्रोहीले यमनको रणनीतिक मुखा सहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल। छलफलमा यमनमा पछिल्लो समय बढेको सैन्य गतिविधि, हुथीका आक्रमण र त्यसबाट सर्वसाधारण तथा समुद्री यातायातमा परेको अवसरबारे चिन्ता व्यक्त। र एसएससी प्रिमियर कपको उपाधिका लागि भोलि नेपाल र युएई भिडे। हवस् त सिनर्जी एफएम एकानब्बे दशमलव छ मेगाहर्ज, इन्टरनेट अनलाइनको सिनर्जी एफएम डट कम डट एनपी र मोबाइल एप्लिकेसन मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचालबाट बिदा हुन्छौ। नमस्कार।
4: हालचालको साथमा योर ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
2: जाड होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
4: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 9805596797। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
2: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
4: Your trusted comfort partner for every season. Viera Air Condition.
5: Jai Mata Mauna Kali.
6: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, फर्टिलिटी होप लाइन 01-597-06-11।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 078-590-557, 98-550-77-169।
3: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेस बेकरी इन टाउन, साथै
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

आफ्नो बारीबाट

0: देशको थोरै क्षेत्रका भरमा गुजारा चलिरहेकाले आउँदो केही दिनमै खाद्यान्नको ठुलो सङ्कट हुन सक्ने गाउँपालिकाका अध्यक्ष रुचुङ तामाङ बताउनुहुन्छ। रसुवाडी कालिका गाउँपालिकामा दुईजनाको शव भेटिएर दाह संस्कार भइसकेको छ भने 145 जना अझै बेपत्ता छन्। घाइते 63 जना उपचारपछि फर्किएका छन् भने 13 घर पूर्ण रूपमा र 22 घरमा आंशिक रूपमा क्षति भएको छ। यहाँ सडक खुला भए पनि दीर्घकालीन पुनर्स्थापनाका लागि जग्गाको अभाव रहेको छ। पालिकाभित्र पर्याप्त सरकारी जग्गा नभएको र भूमि भूभाग लाङटाङ राष्ट्रिय भूमिको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पीडितलाई कहाँ बसाउने भन्ने विषयमा छलफल भइरहेको कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज नेपालले बताउनुहुन्छ।
1: $5,000,000 लाइफ टाइम क्रेडिट कार्ड कर्जा अवधि 5 वा 7 वर्षसम्म सर सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्ता प्रभाव यो अफर मात्र 9 देखि असोज 15 गतिसम्म मात्र सातै दिन 24 घन्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न
2: सपना जपना र चाहना पैसा
3: पैसामा छ शक्ति पैसामा छ सहारा
2: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ हुन्छन्
3: ब्याङ्कको चेक टोकन एटिएम हुँदै हातको मोबाइलसम्म
2: यक्ष प्रश्न
0: औद्योगिक व्यवसाय बीच अर्थतन्त्रका विद्यमान चुनौती लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रीको सचिवालयमा विस्तृत छलफल भएको छ। आठ घण्टाका लागि गरिएको भेटवार्ता झन्डै तिन घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत सम्बन्धनामा भएको छलफलमा व्यवसाय विनोद चौधरी, नेपालीको वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्यमन्त्री मिश्र र वरिष्ठ उद्योगी पवन गोल्ला नेपाल सहभागी हुनुहुन्थ्यो। भेटवार्ता छलफलपछि नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष ढकालले प्रधानमन्त्रीसँगको संवादमा सकारात्मक उत्साहजनक र परिणाममुखी बाटो बताउनुभयो। प्रधानमन्त्री लगानी प्रवर्धनका लागि राज्यको तर्फबाट पुनः अभिभावकको प्रतिबद्धता बनाएको पनि उहाँले जानकारी दिनुभयो। छलफलपछि व्यवसाय विदेशीहरूले प्रधानमन्त्रीको व्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्ने भएको तथा आरोप लाग्दैमा व्यवसायलाई नकिन्ने बताएको जानकारी। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नदिने सरकारको निर्णय बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक प्रतिभा समाज सृजनको अध्यक्ष साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भने नेपाल गरिएको भाग्य गलत भएको बताउनु भयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पुरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोडाखाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायतका सातवटा उद्योगको विस्तृत मूल्याङ्कन निजीले गरिएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि उक्लिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँ जोडेको छ। यसै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको स्थिति अर्थात् ग्रे लिस्ट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा खाएको सरकार केन्द्रित रहेको बताउनु भयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बारेन्द्र

0: प्रकृतिको छैका विदेश प्रतिवेदनको अध्ययन गरी थप छलफल गर्ने निर्णयसहित आजको बैठक सकिएको छ। एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्ने गरी कार्यदलको बैठक स्थगित गरिएको छ।
1: नेपाली काङ्ग्रेसका नेता एवं पूर्व सांसद डाक्टर सुनिल कुमार शर्माले आर्थिक अभावको कारण प्रचार गर्न नसक्ने उपचार बिरामीको सहयोगलाई निशुल्क गर्ने घोषणा गर्नुभएको छ। काठमाडौँमा आज भएको कार्यक्रममा बोल्दै उहाँले काठमाडौँ मेडिकल कलेज एमसी र युवाको पनि विराटनगर मेडिकल मेडिकल कलेजमा एक हजार बिरामी कम्प्युटरको सहयोगलाई निशुल्क गर्ने घोषणा गर्नुभएको।
0: लगातार दुई दिन घटेको सेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले बढेको छ। सेयर बजार परिस्थितिले आज सत्ताइस दशमलव नौ चार अङ्कले बढेर 2,559.4 नै बिन्दुमा पुगेको छ। अझै सबै समूहको उपस्थितिको बढेकोमा जलविद्युत लगानी र निर्जीवन बिमा समूह 1.5% धेरैले उकालो लागेको छ। आज 338 कम्पनीको सेयर बढेकोमा 30 घटेको छ। आज उपकार लघुवित्तको सेयर 10.5% बढेको छ। समग्रमा बजार बढेको दिन मल्टिपर्पोज फाइनान्सको सेयर 5.71% घटेको छ। आज नेक्सोसँगै कारोबार रकम पनि बढेको छ। 4.9 लाखको कारोबार भएकोमा आज 345 कम्पनीको 1,20,00,000 सेयर 4,36,00,000 रुपियाँमा किनबेच भएको छ।
1: आज कृषि औँसी पर्व हरेक वर्ष भयो। कृष्ण औँसीका दिन मनाइने यो पर्वमा वर्षभरि खेतकारी तथा कृषि कार्यमा प्रयोग गरिने पवित्र कोष घर घरमा भगवान गरिन्छ। आजका दिन खोलिएको कोष वर्षभरि खेतकार्य र पवित्र कार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन खोलिएको कोष एक दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कृषि औँसीलाई बाबुको मुख हेर्ने दिन तथा कृषि सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यसरी मुखिया छोरीले आफ्ना बाबुलाई मिठाई तथा भोजन खुवाएर आदर तर्फ गर्छन् र आशीर्वाद दिन चाहन्छ। त्यस्तै बाबु दिवङ्गत भइसकेका हरेक विभिन्न क्षेत्रमा पुगेर युवाको नाममा सर्पण पुण्यदान तथा कार्य गरेर शिवारमा गर्ने गर्छन्। आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर हेर पर बिहानदेखि भक्तको भूमिका राखेको छ।
0: राष्ट्रिय युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमहरू मनाइएको छ। 1923 साल भदौकृष्ण कृषि औँसीका दिन जन्मेर 1953 साल भदौकृष्ण कृषि औँसीको दिन 30 वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनु भएको साथै नेपालमा खापाखाना समेत खचाउनु भएको थियो।
1: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अमेरिकाले न्युयोर्क सहरमा सन् 2001 सेप्टेम्बर 11 तारिक अर्थात् आजको दिन भएको आतङ्कवादी आक्रमणको 25 वार्षिक उत्सव मनाउँदैछ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुनु भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यु बुश, बराक ओबामा, बिल क्लिन्टन र जो बाइडेन तथा न्युयोर्कका पहिलो मुस्लिम मेयर इब्राहिम ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति ट्रम्पले न्युयोर्कको ग्राउन्ड जिरोको सट्टा पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीडितको नाम स्मरण गर्नुका साथै घटनाका प्रमुख समय सम्झन घन्टी बजाउनेछन्। न्युयोर्क आगरमाथि मृत प्रत्येक व्यक्तिको सम्झनामा 2,977 व्यक्तिको ड्रोन प्रदर्शन गरिनेछ। स्मृति दिवसको अवसरमा न्युयोर्कमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सन् 2001 सेप्टेम्बर 11 ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल कायदाका 19 सदस्यले 4 विमान अपहरण गरेका थिए। एउटा विमान न्युयोर्कको ओल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो भने अर्कोले अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिम मोहरालाई क्षति पुर्याएको थियो। 14 विमान यात्रीहरूले प्रतिरोध गरेपछि पेन्सिलभेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। सेप्टेम्बर 11 आक्रमणपछि गगनचुम्बी टावरबाट फैलिएको धुलो र विषाक्त वायुका कारण हजारौँ मानिसमा क्यान्सर लगायतका रोग देखिएको बताइएको छ। आक्रमणसँग सम्बन्धित घटना कारण अहिलेसम्म 9,400 धेरैजनाको ज्यान गइसकेको छ। आक्रमणको सुन्न नजुक्दै अमेरिकाले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अल्कायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्यो। अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन्। तर सन् 2011 सीमित पाकिस्तानमा अमेरिकी सेना
0: प्रस्तावित होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखला, दुर्गम क्षेत्रमा राहत अभाव मुख्य गरी सडक सञ्जाल विक्षेप हुँदा समस्या।
1: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बालबालिकाको सुरक्षाका लागि राख्न निर्देशन।
0: प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच सिंहदरबारमा 2 घन्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नकिन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाए।
1: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्युयोर्कमा सुरक्षा व्यवस्था गरा।
0: र एनबिएको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली बिचको खेल चल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विश्वसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
3: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
4: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल।
3: Certified counselors,
4: IELTS, PT and Duolingo preparation.
3: No service charge, साथै उत्कृष्ट visa success rate भएको
4: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
3: फोन 0565900019।
4: ACC छ त विश्वास छ।

0: Toilet Pony, Extreme Energy Drink.
1: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 98457 28156।
2: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
3: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी, टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
3: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
4: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
3: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943334955।
4: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: हेरिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। भना जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट?
6: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
5: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
7: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
8: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98457 75535, प्रोप्राइटर रत्नलाल को

0: क्यामराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
3: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
4: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
5: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
6: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: वातानुकूलित हल र डिलक्स रुम,
6: हात्ती ढुङ्गा तथा जीप सफारी,
5: स्विमिङ पुल,
6: थारू सांस्कृतिक नृत्य,
5: अर्गानिक खाना र नास्ता,
6: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
5: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
4: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी, गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056-562-456, मोबाइल 98-024-9931।
7: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन, भिएरा एयर कन्डिसन।
8: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
7: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 055-96-797 र 98-025-96-797। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
8: विश्वास र आरामदायी जीवन शैलीको अर्को नाम भिएरा एयर कन्डिसन,
7: योर ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन, भिएरा एयर कन्डिसन।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-06-11
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0956-595-174, मोबाइल 98

0: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
1: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
0: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
1: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
0: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
1: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 078-590-557, 98-550-77-169।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
3: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पुरा

0: नजिकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर चार लङ्खु, फोन 9857 28156।
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
3: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: वातानुकूलित हल र डिलक्स रुम,
3: हात्ती ढुङ्गा तथा जीप सफारी,
2: स्विमिङ पुल,
3: थारू सांस्कृतिक नृत्य,
2: अर्गानिक खाना र नास्ता,
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
1: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656 564 56, मोबाइल 9800249321।
4: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
5: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
4: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
5: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
4: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
5: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 9855077169।
6: अहिले 7 बजेको छ।
0: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
8: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
9: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
8: हो र, कहाँबाट नि?
9: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
8: के सिकाउँछ त त्यहाँ?
9: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
8: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
9: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
8: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
9: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
8: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

0: 98.6 सोफा हब चितवन
1: गुणस्तरीय फर्नीचर सुपथ मूल्य में पाइने चितवन को विश्वासिलो ठाउ सोफा हब चितवन
0: खरीद एक पटक वारंटी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
1: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
0: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
0: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
1: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
2: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
3: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
2: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
3: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ
2: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
3: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943334955
2: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
4: हेरिमाल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो खुब रमाइलो भयो यार फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट
5: ल तँलाई के थाहा त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ थियो नि पहिलाको काठमाडौँ टेलर्स अहिले त नयाँ व्यवस्थापनका साथ सहयोग चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त

0: त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
1: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
2: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98457735, प्रोप्राइटर रत्नलाल गोतामे।
3: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ। हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन। ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
4: पर्ख दीपक,
3: किन
4: अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
5: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
6: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
7: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
8: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
9: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
8: वातानुकूलित हल र डिलक्स रुम,
9: हात्ती ढुङ्गा तथा जीप सफारी,
8: स्विमिङ पुल,
9: थारू सांस्कृतिक नृत्य,
8: अर्गानिक खाना र नास्ता,
9: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
8: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
7: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056-562-456, मोबाइल 98-024-9931।
10: शरीर फुलेर, भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
11: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 056-595-1474, मोबाइल 98-550-50-934।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
13: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको

0: ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98555509।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला ज्ञान मसला।
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333638, 97055333338 र 97055333349। सिप सिकौ सफल बनाऊ।

0: Synergy FM 91.6 MHz.
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
3: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
3: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
2: फोन 056-59-0019।
3: ACC छ त विश्वास छ।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 9855505934।
7: जय माता मौला काली।
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: टाइम चेक, टाइम चेक अहिले 9 बजेको छ। टाइम चेक का साथमा केक भनेकै काठमाडौं बेकरी अ फ्रेश बेकरी इन टाउन, साथै
1: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
2: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
3: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
2: हो र, कहाँबाट नि?
3: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
2: के सिकाउँछ त त्यहाँ?
3: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
2: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
3: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
2: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
3: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
2: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: Synergy FM 91.6 MHz.
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त. तिमी त निकै बिजी छौ नि.
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु.
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा. एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त.
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ. साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ.
1: असाध्यै राम्रो रहेछ. तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ.
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि.
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ.
1: म पनि जोइन गर्छु अब त. काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर. फोन 98550333338, 97055333338 र 97055333349. सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ.
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ, पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर.
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो. पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ.
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन. फोन 0556951474, मोबाइल 98550505934.

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
2: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
3: अस्ट्रेलिया युके युएसए न्युजिल्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
3: Sant Komal Building, सही चोक नारायणगढ.
2: Phone 056-590019.
3: ACC छ त विश्वास छ.
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी FM 91.6 चितवनको आवाज.

0: Synergy FM 91.6 MHz.
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
3: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: वातानुकूलित हल र डिलक्स रूम,
3: हात्ती ढुङ्गा तथा जीप सफारी,
2: स्विमिङ पुल,
3: थारू सांस्कृतिक नृत्य,
2: अर्गानिक खाना र नास्ता,
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
1: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656-562-456, मोबाइल 98-24-99-3-21।
4: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि रहेको छ।
4: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554-94-333-493-555।
4: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 98-457-28-156।
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98-512-40-934।
7: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को भएन।
8: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
7: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
8: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
10: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो दस सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
11: शिव अब म बेसरी खुसी, म त अहिले त
10: अब त म त बचेँ भनेको छ नि। म
12: सुमै सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भुइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलासम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
4: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
5: अस्ट्रेलिया, UK, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल।
4: Certified counselors,
5: IELTS, PT and Duolingo preparation.
4: No service charge, साथै उत्कृष्ट visa success rate भएको।
5: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
4: फोन 0565900019।
5: ACC छ त विश्वास।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
6: अहिले 10 बजेको छ।
7: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
10: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
9: हो र, कहाँबाट नि?
10: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
9: के सिकाउँछ त त्यहाँ?
10: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
9: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
10: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
9: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
10: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
9: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: टाइम चेक, अहिले 11 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: But nah.
1: Hey boys, don't talk to me, okay?

0: तिमीसँग जीवन बिताउन पाए आफूलाई भाग्यमानी ठान्छ।
1: बिहे भन्ने कुरा भाग्यकै खेल त हो मास्टर साहब।
0: राजी छ भने साईसँग त यहीँबाट गर्छौँ।

0: लाने हो?
1: लाने हो? ए ड्राइवर मकान छ मटर चलाउँदै हेर्दै सिमाइले किन चलाउँदै हेर्दै सिमाइले किन चलाउँदै
2: आ

0: टाइम चेक, अहिले 4 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333 97055333 र 97055333 39। सिप सिकौ, सफल बनाऊ।

0: टाइम चेक, टाइम चेक। अहिले 5 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

हार्दिक नमस्कार, प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू, उदय र अस्तको शाश्वत गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, अनि सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। प्रिय सज्जन, लाग्दछ तपाईँ पनि प्रकृतिको यो सौन्दर्यमा बसेर, यो दिव्यतामा बसेर, तमाम दुःख पीडा र निराशाका बीचमा पनि जीवनको उज्यालो अनुभव गरिरहनु भएको छ, सौन्दर्य अनुभव गरिरहनु भएको छ। ठिक यही बेला तपाईँका घरद्वार घर आँगनीहरूमा हामी आइपुगेका छौँ कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म लक्ष्मण भण्डारी तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, हामी जन्मिएको भूमि मातृभूमि, हाम्रो घर अनि हाम्रो आफ्नो अस्तित्व, यी कति महत्त्वपूर्ण छन् भन्ने सन्दर्भमा यसअघिको श्रृङ्खलामा हामीले चर्चा गरेका थियौँ। आउनुहोस्, आज पनि हाम्रो घरका सन्दर्भमा, हाम्रो भूमिका सन्दर्भमा कार्यक्रम जीवन गङ्गामा सत्सङ्ग गरौँ, चिन्तन मनन गरौँ। प्रिय सज्जन, केही निश्चित आनन्दका लागि, केही समयका खुसीका लागि हामीले आफ्ना मूल्यहरूलाई धरापमा पार्नु हुँदैन, आफ्ना विशेषताहरूलाई बिर्सनु हुँदैन, आफ्ना सांस्कृतिक सम्पदाहरूलाई बिक्री गर्नु हुँदैन, निश्चित लोभमा परेर आफ्नो गाउँ बेच्नु हुँदैन, प्रलोभनमा परेर हामीले आफ्नो नाउँ बेच्नु हुँदैन, हाम्रा भाषा, हाम्रा धर्म अनि हाम्रा संस्कृति भनेका वास्तविक रूपमा हामीलाई चिनाउने हाम्रा पहिचानहरू हुन्। हामी भनेका केवल शरीर मात्रै होइनौँ, त्योभन्दा धेरै संस्कार हौँ, पद्धति हौँ, र हाम्रा धर्म संस्कृति भाषा भनेका तिनै पद्धति हुन्, तिनै पहिचान हुन्। ती पद्धति बिना, ती पहिचान बिना हामी जीवित रहन पनि सक्दैनौँ। जहाँ गए पनि घरमा नफर्किकन सुखै छैन, केही समय भ्रमण गर्न सकिन्छ, विभिन्न गाउँहरूमा, विभिन्न धर्महरूमा, विभिन्न कर्महरूमा, तर अन्ततः विश्राम गर्ने आफ्नै घरमा हो, आफ्नै गाउँमा हो, आफ्नै ठाउँमा हो। गोठबाट बिहान छुटेको अथवा छुटाइएको गाई दिनभरि चर्न निस्कन्छ बाहिर जङ्गलमा, तर जब साँझ पर्छ अनि फर्कन्छ सम्झिएर आफ्नै गोठ र निदाउँछ गहिरो निद्रा दिल खोलेर। प्रिय सज्जन, आफ्ना मूल्य सम्झाइदिने एउटा सुन्दर दृष्टान्त छ, आउनुहोस् एकछिन त्यो दृष्टान्त श्रवण गरौँ। कालीगण्डकी नदी अत्यन्त सुन्दर छ, राम्रो छ,

विश्वमा कतै नपाइने शालिग्राम पनि त्यही कालीगण्डकीको किनारमा पाइन्छ। कालीगण्डकी नदीको पानी सबैको जिन्दगानी हो। त्यही कालीगण्डकी किनारमा भेटिन्छन् भगवानहरू शालिग्राम बनेर। विश्वको पवित्र तीर्थ त्यही नदीको किनारमा पर्दछ। धेरै समय अघिको कुरा हो, त्यही काली नदीको पवित्र पानीमा पौडने एउटा माछालाई बाहिरको जीवन देखेर लोभ लागेछ। वर्षौँदेखि त्यो माछो त्यही नदीमा बाँच्दै आएको थियो, पौडँदै आएको थियो। सधैँ एउटै ढुङ्गाको छेउ, सधैँ उस्तै चिसो पानी, त्यो माछोलाई रमाइलो लागेनछ। त्यही नदीमा बारम्बार बस्दा बस्दा, पौडिँदा पौडिँदा उसलाई वाक्क लागेको थियो। एक दिन पानीमा पौडँदा पौडँदै उसले बाहिर पानीको तीव्र प्यासले सताइएको एउटा ब्वाँसो देख्यो। त्यो ब्वाँसो पानीको तिर्खाले आत्तिएर निकै टाढादेखि काली नदीको किनारमा पानी खान आएको थियो। दौडिएर आएको त्यो ब्वाँसोले आउँदा आउँदै नदीमा मुख डोब्यो र धित मार्ने गरी पानी पियो। माछाले ब्वाँसोले यसरी पानी पिएको त्यो दृश्य अत्यन्त गम्भीरताका साथ देखिरहेको थियो। ब्वाँसोले पानी पिइसकेपछि माछाले ब्वाँसोसँग सोध्यो, बन्धु, तिमीलाई पानी पिउँदा यति मजा किन आउँछ? हँ, यो खल्लो पानी, यो चिसो पानी तिमीले त कहिले नपाएको जस्तो गरेर पियौ त। खै, मैले त यो पानीमा कुनै स्वाद पाउँदिन त। वर्षौँदेखि यही पानीमा बसेको छु, यही खल्लो पानीमा, यही चिसो पानीमा। बरु पानी बाहिरको दुनियाँ देखेर मलाई लोभ लागेर आउँछ। कति राम्रो होला है पानी बाहिरको जीवन, के गर्ने, चाहेर हुँदो रहेनछ। नत्र म पनि बाहिर आएर बाहिरको दुनियाँको अनुभूति गर्न चाहन्थे। पानी पिएर तृप्त भएको ब्वाँसोले माछाका यी सबै कुरा सुन्यो। माछाका कुरा सुनेपछि उसले भन्यो, हो र, तिमी पनि चाहन्छौ बाहिरको दुनियाँमा आउन? तिमीलाई बाहिर निस्कन मन लागेको छ भने, बाहिर आउन चाहन्छौ भने म सहयोग गर्न तयार छँदैछु नि, किन चिन्ता गर्छौ? आउँछौ, विचार गर कस्तो रहेछ बाहिरको दुनियाँ, यदि तिमी विचार गर्न चाहन्छौ भने। ब्वाँसोले सहयोगको कुरा गरिसकेपछि, आश्वासन दिइसकेपछि माछो पनि मख पर्यो। उसलाई लाग्यो मेरै मनको कुरा गर्यो, एउटा सहयोगी कथाबाट आज फेला परेछ। माछोकै आग्रहमा ब्वाँसोले त्यो माछोलाई समातेर बालुवाको किनारमा छोडिदियो। जसै माछो बालुवामा खसेको थियो त्यसपछि नै उसको बेहाल हुन थालिहाल्यो। ऊ छरपटाउन थाल्यो। बाहिरको दुनियाँ देखेर लोभिएको माछोले दुई चार सेकेन्डमै जीवन मरणको सङ्घर्ष गर्नु पर्यो। पानी बिनाको सङ्घर्ष गर्नु पर्यो त्यो अभावको। जेठको समय थियो, तातेको बालुवामाथि चिसो पानीमा पौडँदै गरेको माछोको यो दुर्गति। माछोलाई हुनसम्म पीडा भयो प्रिय सज्जन। माछोको पीडा देखेर ब्वाँसोको हृदय पनि पग्लियो। ब्वाँसो पनि दुखी भयो, कोमल भयो। ब्वाँसोले सोच्यो, अब यो मर्ने भयो। ब्वाँसोले मर्ने भयो भनेर माछोलाई समातेर फेरि पानीमै छोडिदियो। पानी पाउन साथ माछो निकै खुसी भयो, प्रसन्न भयो। अनि पहिले झैँ नदीमा पौडिएर जीवनको अनुभव गर्यो, आनन्दको अनुभव गर्यो। दुई सेकेन्ड मात्रै ढिलो भएको भए पनि माछो मर्ने थियो। माछोले यस बीचमा धेरै कुरा सोच्न भ्याएको थियो प्रिय सज्जन। यदि हामी विकराल अवस्थामा, जीवनको उत्तरार्धतिर अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेका हुन्छौँ भने त्यतिखेर पुरा जीवनको एउटा घटनावली हाम्रो मस्तिष्कमा आउन भ्याउँछ, धेरै कुरा सोच्न भ्याउँछौँ। माछोले पनि धेरै कुरा सोच्न भ्याएको थियो। माछोले लामो सास तान्यो र नदी किनारमा रहेको ब्वाँसोलाई सम्बोधन गर्दै भन्यो, मलाई थाहा भयो पानी नै मेरो जिन्दगानी रहेछ, मेरो अस्तित्व रहेछ।
तिमीले मलाई बाहिर निकालिदिएर मेरो जन्मभूमिप्रतिको आस्था अझ बढाइदियो, यसको आवश्यकता अझ बोध गराइदियो। तिमीलाई धेरै धेरै धन्यवाद। पानी बिना बाँच्न मलाई कठिन छ भन्ने कुरा बल्ल मैले बालुवाको तातोले पोलेपछि थाहा पाएँ। बालुवाको तातोले नपोलेसम्म कुनै पनि माछाहरूले पानीको शीतलताको अर्थ बुझ्न सक्दा रहेनछन्। मैले पनि आज यही अर्थ बोध गरेँ। तिमीलाई धेरै धेरै धन्यवाद। मेरो पानीको, मेरो जिन्दगानीको अस्तित्व बोध गराइदियो तिमीले। यसरी माछोले आफ्नो अनुभूति सुनायो। प्रिय सज्जन, हामीलाई पनि पानी जिन्दगानी हो भन्ने कुरा त्यसको आवश्यकतापछि मात्र थाहा हुन्छ। थाहा छैन हामीमध्ये कति आफू हुर्किएको काली गण्डकीको शीतल पानी छोडेर बालुवाको तातो खान बाहिरिएका छौँ। बाहिरको तातोले भदभती पोलेपछि बल्ल हामीले पानी सम्झनेछौँ र फर्कनेछौँ त्यही गण्डकीको किनारमा माछो जस्तै भएर। घर नआइकन सुखै छैन, किनकि घर नै हाम्रो अस्तित्व हो, सम्मान हो र सन्तुष्टि हो। पैसाका लागि हामीले नदी छोड्न सकौँला, देश छोड्न सकौँला, धर्म छोड्न सकौँला, तर सम्मान छोड्न सक्दैनौँ, सन्तुष्टि छोड्न सक्दैनौँ र स्वतन्त्रता छोड्न सक्दैनौँ। प्रिय सज्जन, पानी नै माछाको संसार हो। माछा पानीमा कति स्वतन्त्र हुन्छ, कति प्रसन्न हुन्छ। हामी जन्मिएको ठाउँ र हामी हुर्किएको गाउँ पनि हाम्रा निम्ति माछाका लागि नदी जस्तै अत्यन्त अनिवार्य छन्, आवश्यक छन् र प्रिय पनि छन्। सधैँ एकै ठाउँमा बस्दा बस्दा हामीलाई हाम्रो ठाउँ नरमाइलो लाग्न सक्दछ। त्यसैले हामी बाहिर निस्कन्छौँ रमाइलोको खोजीमा। जब हामी अपमानित हुन्छौँ, तिरस्कृत हुन्छौँ र फर्कन्छौँ आफ्नै ठाउँमा, त्यसपछि बल्ल हामीलाई हाम्रो ठाउँ रमाइलो लाग्न थाल्दछ, हाम्रो गाउँ अनि हाम्रो नाउँ रमाइलो लाग्न थाल्दछ। प्रिय सज्जन, आनन्द बाहिर खोज्ने कुरै होइन, हामी जहाँ छौँ त्यही आनन्द छ। प्रकृतिले हामीलाई आनन्द भएकै ठाउँमा जन्माएको हुन्छ। जन्माउने बेलामा नै हामीलाई विश्वास लाग्दैन र निस्कन्छौँ बाहिर आनन्दको खोजीमा। हाम्रो गाउँ हाम्रा लागि हो, हाम्रो देश हाम्रा लागि हो, हाम्रो धर्म र हाम्रा भाषाहरू हाम्रा निमित्त बनेका हुन्, हामी स्वयंले निर्माण गरेका हौँ। संसारमा एउटा मात्र धर्म नहुनुको विज्ञान पनि यही हो। संसारमा धेरै मान्छे छन्, धेरै देश छन्, धेरै भेष छन् र छन् धेरै भाषाहरू। हामीभन्दा सम्पन्न देशहरू पनि होलान्, हामीभन्दा विपन्न देशहरू पनि होलान्। सम्पन्न देशप्रति राग र विपन्न देशप्रति द्वेष राख्नु हाम्रो स्वभाव होइन। एउटै देशले चल्थ्यो भने त यहाँ एउटै देश हुन्थ्यो नि प्रिय सज्जन। सुरुदेखि नै एउटा देशले एक थरी मान्छेलाई चल्न सक्दछ, तर अनेक थरीलाई सम्बोधन गर्न एउटा देशले सक्दैन। त्यसैले अनेक थरी देशहरूको आवश्यकता परेको हो। प्रकृतिबाट पनि सिकाउन प्रिय सज्जन, संसारमा एउटै नदीले चल्ने भएका भए किन हुन्थे संसारभर नदीहरू? किन चाहिन्थे हिमाल र पहाडहरू? ठाउँ ठाउँमा नदीहरू छन्, ठाउँ ठाउँमा पहाडहरू छन्। हाम्रा धर्म र संस्कृति पनि यस्तै हुन् प्रिय सज्जन। मानिसका स्वभाव र रुचि अनुसार धर्म र संस्कृतिहरू विकसित भएका हुन्छन्। हामीले त्यस्तो धर्म मान्नु पर्दछ जुन धर्ममा हाम्रा रुचिहरू समेटिएका हुन्छन्, हाम्रा स्वभावहरू समेटिएका हुन्छन्, जुन धर्मले हामी स्वयंलाई अभिव्यक्त गरिरहेको हुन्छ। हाम्रो अस्तित्वलाई सम्बोधन गर्ने धर्म त्यही हो जहाँ हामी जन्मिएका छौँ, जहाँ हामीले धेरै कुरा सिकेका छौँ। हामी बेचिएको धर्मले, हामी बिकेको धर्मले हामीलाई प्रसन्न राख्न कहिल्यै सक्दैन। कुनै पनि मानिस स्वयंमा नआई शान्त हुन सक्दैन। टाढा टाढा भौँतारिएर सुख र शान्ति पाइने भए मानिसहरू घर फर्किएर आउने थिएनन्, गाउँ फर्किएर आउने थिएनन्। मानिस अर्काको देशमा भन्दा आफ्नो देशमा प्रसन्न रहन सक्दछ, आफ्नो देशमा भन्दा आफ्नो गाउँमा प्रसन्न रहन सक्दछ, आफ्नो गाउँमा भन्दा आफ्नो घरमा प्रसन्न रहन आनन्दित रहन सक्दछ, र व्यक्ति घरमा भन्दा पनि आफूभित्रै प्रसन्न रहन सक्दछ। खोजको दायरालाई हामी जति सानो बनाउन सक्दछौँ त्यति नै धेरै प्राप्त गर्न सक्दछौँ। खोजको सीमा जति व्यापक भयो प्राप्तिको सम्भावना पनि त्यति नै थोरै भएर जान्छ। आखिर आनन्द कुनै ठोस वस्तु पनि त होइन, यो त अनुभूतिको नाम न हो प्रिय सज्जन। त्यसैले हामी जहाँ छौँ त्यही माटोमा विश्वास गरौँ
जन्मदै सिकेको भाषामा जसलाई विश्वास छैन, जन्मदै सिकेको धर्ममाथि जसलाई विश्वास छैन, र जन्मदै सिकेको संस्कृतिप्रति जसलाई विश्वास छैन, उसले गुमाउनु बाहेक केही पनि पाउन सक्दैन। संसारका कुनै पनि देशमा जे छन् हाम्रो देशमा पनि छन्। संसारका जुनसुकै गाउँ र ठाउँमा भएका सुविधाहरू हाम्रा गाउँ र ठाउँमा पनि छन्। हामी कमजोर छैनौँ, त्यसैले स्वयंमा विश्वास गरौँ। हामीसँग भन्दा थप बाहिरका मान्छेसँग अलि धेरै पैसा होला, अलि धेरै मोटर गाडी होलान्, त्यति मात्रै हो। बाहिरका मान्छेका जस्तै हामीसँग हाम्रै धर्म, हाम्रै संस्कृति, हाम्रै दर्शन, हाम्रै देश र हाम्रै भाषा छन्। हामी भनेकै यिनै हुन् र यिनै भनेका हामी हौ। त्यसैले यिनको मूल्य बुझौँ र यिनमै समर्पित बनौँ। हवस् त प्रिय सज्जन, आजका निमित्त जीवन गङ्गाको समय यही समाप्त हुन्छ। अर्को श्रृङ्खलामा फेरि हामी भेटिनेछौँ। तबसम्मका लागि तपाईँको सर्वोन्नत दिनचर्याका लागि हामी सतत वन्दना गर्दछौँ। तपाईँको मङ्गल होस्, कल्याण होस्। लक्ष्मण भण्डारी बिदा भए, बिदा दिनुहोस्। नमस्ते।

0: सोफा हब चितवन
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
0: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
1: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
0: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
0: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
1: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761000523

0: Media. Extreme energy drink.
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के के सिकाउ